0: उसने समझाए सलाम उस पर कि जिसने जख्म खाकर फूल बरसाए। हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते बाबरकात आली सिफ़ात तमाम इखलाक़ व ख़सायल सिफ़ात जमाल में आला व अशरफ़ है। इन तमाम कमालात का इहाता करना और बयान करना इंसानी कुदरत व ताकत के बाहर है, क्योंकि वो तमाम कमालात जिनका आलम इम्कान में तसव्वुर मुमकिन है, सब के सब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को हासिल हैं। तमाम अंबिया व मुरसलीन आपके आफ्ताब कमाल के चांद और अनवार जमाल के मज़हर हैं। मौज़े सामईन, इसी के साथ अब आप समात फरमाएंगे जुम्मा मस्जिद पोर्ट लुइस के खतीब मोहतरम मुफ्ती मोहम्मद इसहाक़ क़ादरी साहब की ज़ुबानी एक बयान। आइए समात फरमाइए।
1: ونصلي ونسلم على سيدنا وحبيبنا محمد المصطفى صلى الله عليه وسلم وعلى آله وأصحابه الأتقياء أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا آمنوا بالله ورسوله صدق الله العظيم وبلغنا الرسول النبي الأمي المكين المجيد الرؤوف الرحيم حمد و ثنا کے بعد سامعین محترم آج بھی ہمارا موضوع ہے صحابہ کرام اور ادب رسول صلی اللہ علیہ وسلم صحابہ کے آداب میں سے یہ تھا کہ وہ حضور السلام سے آگے چلنا پسند نہیں کرتے، ایک سفر میں حضرت ابن عمر ایک سرکش اونٹ پر سوار تھے جو اللہ کے رسول صلی اللہ علیہ وسلم سے آگے نکل نکل کر جاتا تھا، تو حضرت عمر نے ان کو ڈانٹا کہ کوئی آپ سے آگے نہ بڑھنے پائے، کسی چیز میں آپ کے مقابلہ کی جرأت نہ کرتے۔ ایک بار چند صحابہ جو قبیلہ اسلم سے تعلق رکھتے تھے،